स्वागत जनाउन श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। श्रोताहरू अब सुनाउनेछौँ केही लोक तथा आधुनिक गीतहरू। प्रथम प्रस्तुति स्वीकार्नुहोस् नम्रता बलको आवाजमा यो आधुनिक गीत।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भन्नुभएको छ, भारतीय सशस्त्र बल उच्च स्तरको सतर्कतामा छ र आवश्यकता परे अपरेशन सिन्दूर 2.0 को लागि तयार छ। म्यानमारका राष्ट्रपति ओ मिन आउनलाइन भारतको पाँच दिने भ्रमणमा बिहारको गया आइपुग्नुभयो। उहाँले बोधगयामा विश्व प्रसिद्ध महामोदी मन्दिरमा पूजा अर्चना गर्नुभयो। कर्नाटकमा आज साँझ बेंगलुरूमा कंग्रेस विधानसभा दलको बैठक हुनेछ, यसमा नयाँ नेताको चुनाव गरिनेछ। बिहारमा आधी वर्षा र चट्याङको भिन्दाभिन्दै घटनामा 7 मानिसहरूको ज्यान गएको छ। अमेरिकाका रक्षा मन्त्री पीट हेक्सेटले यदि सम्झौता पुग्ने प्रयास असफल भएमा अमेरिकी सेना इरान विरूद्ध सैन्य कार्यवाही पुनः शुरू गर्न पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। र भारत र इङ्ल्याण्ड बीच 3 म्याचहरूको श्रृंखलाको दोस्रो T20 महिला क्रिकेट म्याच आज ब्रिस्टलमा खेलिनेछ। अब समाचार विस्तारमा। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भारतीय सेनाहरू उच्च सतर्कतामा रहेको र आवश्यकता परे अपरेशन सिन्दूर 2.0 को लागि तयार रहेको बताउनु भएको छ। पुणेको खड्कवासल्स स्थित राष्ट्रिय रक्षा एकाडेमीमा 150 ब्याचको पासिङ आउट परेडलाई सम्बोधन गर्दै जनरल द्विवेदीले भन्नुभयो, अपरेशन सिन्दूरले उत्तेजनाको सटीक र दृढताका साथ जवाफ दिने भारतको क्षमता प्रदर्शन गरेको छ। उहाँले पासिङ

0: 2 जुनमा मुम्बईको भ्रमण पनि गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIRNews का
1: योजना मोदीजी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता।
3: 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अपराह्नको समाचारमा तपाईहरूलाई पुनः स्वागत छ। कर्नाटकका निवर्तमान मुख्यमन्त्री सिद्धारमैयाले आज साँझ 4 बजे बेंगलुरूमा कांग्रेस विधानसभा दल सीएलपीको बैठक डाक्नु भएको छ, जसमा नयाँ नेताको चुनाव गरिनेछ। राज्यपाल थावरचन्द गहलोतले सिद्धारमैयाको राजीनामा स्वीकार गर्दै नयाँ नेता चयन नभएसम्म कार्यवाहक मुख्यमन्त्रीको रूपमा काम चलाउन निर्देश दिनुभएको छ। हाम्रा संवाददाताले बताए अनुसार श्री डीके शिवकुमारलाई कांग्रेस विधानसभा पार्टीको नयाँ नेताको रूपमा औपचारिक रूपमा निर्वाचित हुने सम्भावना छ। कंग्रेसका 136 विधायकहरूलाई विधानसभा बैठकमा उपस्थित हुन भनिएको छ। एआईसीसी महासचिव तथा कर्नाटक प्रभारी रणदीप सिंह सूर्यवालाले कार्यवाहीको अवलोकन गर्नुहुनेछ। स्वास्थ्य अनि शिशु कल्याण मन्त्रालयले राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण 6 जारी गरेको छ। यसमा भारतमा मातृ अनि शिशु स्वास्थ्य पोषण अनि वित्तीय सुरक्षाको क्षेत्रमा भएको तीव्र प्रगतिको तथ्य दर्शाइएको छ। मन्त्रालयद्वारा यो सर्वेक्षण 2023-24 सञ्चालित गरिएको थियो। यसमा 715 जिल्लाका 6,79,000 परिवारहरूलाई लिएको थियो। जारी गरिएको सर्वेक्षण अनुसार भारतमा संस्थागत प्रसव 2019-देखि 2021 88.6% बढेर 2023-24 90.6% पुगेको छ। जम्मू काश्मीरमा अन्तर्राष्ट्रिय सीमामा बसोबास गर्ने मानिसहरूले सीमाको 15 किलोमिटर भित्रको अवैध संरचना र अनाधिकृत गतिविधिहरू हटाउने केन्द्र सरकारको निर्णयको स्वागत गरेका छन्। गृहमन्त्री अमित शाहले हालै भएको उच्चस्तरीय सुरक्षा समीक्षा बैठकमा यस्तो निर्णय गर्नुभयो। अर्निया, आरएस पुरा र सुचेतगढ लगायतका सीमावर्ती क्षेत्रका मानिसहरूले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने कुनै पनि गतिविधिलाई कडाईका साथ कार्यवाही गर्नुपर्ने बताएका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले सम्झौताका प्रयास असफल भएमा इरान विरूद्ध सैन्य कार्यवाही पुनः शुरू गर्न अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। एसियाको प्रमुख सुरक्षा मञ्च साङ्ग्रीला डायलगलाई सम्बोधन गर्दै हेक्सेटले भन्नुभयो, आवश्यक परेमा यस्ता कार्यवाही गर्न अमेरिकासित यस क्षेत्र र विश्वभरि पर्याप्त सैन्य भण्डार छ। उहाँले कुनै पनि आपतकालीन स्थितिको सामना गर्न देश पूर्ण रूपमा तयार रहेको बताउनुभयो। श्री हेक्सेटले भन्नुभयो, इरानसित संघर्षमा संलग्न भए पनि वाशिङटन एसिया प्रशान्त क्षेत्रप्रति आफ्नो प्रतिबद्धतामा दृढ छ। उहाँले अमेरिकाले आफ्नो रणनीतिक ध्यान हिन्द प्रशान्त क्षेत्रबाट नहटाएको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा आफ्ना शीर्ष सल्लाहकारहरूसित 2 घण्टा भेटवार्ता गर्नुभएको छ। यसले इरानसित युद्ध विराम विस्तार गर्ने उद्देश्यले सम्झौताको सम्भावनाको बारेमा छलफल गर्यो। सिचुएसन रूममा भएको बैठक कुनै स्पष्ट निर्णय नगरी समाप्त भयो। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतले गोवाका जनतालाई राज्य स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। सोशल मीडिया पोस्टमा राष्ट्रपतिले गोवाको समृद्ध सांस्कृतिक सम्पदा र उत्कृष्ट आतिथ्यका लागि मात्र नभएर शिक्षा, प्रविधि, स्टार्टअप र दिगो विकासका क्षेत्रमा उल्लेखनीय प्रगतिका लागि पनि प्रसिद्ध रहेको बताउनुभयो। यस्तै प्रधानमन्त्री मोदीले यो राज्यको प्रगति र पहिचानका लागि अथक परिश्रम गर्ने सबैलाई सम्झने अवसर भएको बताउनुभयो। गोवा कला एकाडेमी पणजीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सीपी राधाकृष्णनले गोवालाई एक आदर्श राज्यको रूपमा वर्णन गर्दै आफ्नो समृद्ध संस्कृति र सम्पदाको विकास र संरक्षणको बीचमा सफलतापूर्वक सन्तुलन कायम गरेको बताउनु भएको छ।
4: उपराष्ट्रपति सीपी राधाकृष्णन ने आज कहा कि गोवा इस बात का प्रेरणादायी उदाहरण है कि पहचान और प्रगति साथ साथ कैसे आगे बढ़ सकती है। पणजी के कला अकादमी में गोवा के 40वें राज्य स्थापना दिवस समारोह को संबोधित करते हुए उन्होंने कहा कि गोवा ने आधुनिक विकास को अपनाते हुए अपनी सांस्कृतिक जड़ों को सफलतापूर्वक संरक्षित रखा है। गोवा केवल एक पर्यटन स्थल नहीं बल्कि सांस्कृतिक आदान प्रदान, सामाजिक सद्भाव और बौद्धिक खुलेपन से निर्मित एक जीवंत सभ्यता है। इससे पहले उपराष्ट्रपति ने प्रसिद्ध कार्टूनिस्ट मारियो मिरांडा पर आधारित प्रदर्शनी का उद्घाटन किया, स्मारक डाक टिकट और विशेष आवरण जारी किए, पुरस्कार और नियुक्ति पत्र वितरित किए तथा दीनदयाल स्वास्थ्य सेवा योजना के अंतर्गत बढ़ी हुई सहायता का शुभारंभ किया। उन्होंने कहा कि विकसित भारत 2047 के लक्ष्य की प्राप्ति के लिए विकसित गोवा आवश्यक है। महेश सोपड़े, आकाशवाणी समाचार, पणजी।
0: यो समाचार न्यूज़न एआईआर मोबाइल ऐप र यूट्यूब में @AIR कर्शियन मार्फत पनि सुन्न सक्नुहुनेछ।

छ। CSIR हिमालयन बायो रिसर्च टेक्नोलोजी संस्थान IHBT पालमपुरमा राष्ट्रिय प्रविधि दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अरोमा मिशन र फ्लोरिकल्चर मिशन जस्ता पहलहरूको माध्यमबाट हिमालयी क्षेत्रहरूमा केन्द्रित वैज्ञानिक हस्तक्षेपले अभूतपूर्व गति प्राप्त गरेको छ, जसले हिमालयी राज्यहरू र केन्द्रशासित प्रदेशहरूमा कृषकहरू, महिलाहरू, युवाहरू, स्टार्टअप र उद्यमीहरूका लागि जीविकोपार्जनका अवसरहरू सृजना गरिरहेका छन्। यही संस्थानको ट्युलिप फूल अयोध्यामा प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्रीले चढाउनु भएको एक हिस्सा थियो भनी उहाँले बताउनुभयो। डाक्टर जितेन्द्र सिंहले संस्थानका विभिन्न सुविधाहरूको भ्रमण गर्नुभयो र वैज्ञानिकहरू, नवप्रवर्तकहरू, कृषकहरू, स्टार्टअप र CSIR IHBTद्वारा सञ्चालित विभिन्न हिमालयन तकनिकी मिशनहरूसँग सम्बन्धित उद्यमीहरूसँग कुराकानी गर्नुभयो। उहाँले हिमालयी जैविक स्रोतलाई औषधि, कल्याण, न्युट्रास्युटिकल्स, कस्मेटिक्स, फूलको खेती र कृषि जैव प्रविधि जस्ता क्षेत्रहरूका लागि व्यावसायिक रूपमा व्यवहार्य उत्पादन र प्रविधिहरूमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। कार्यक्रममा CSIR-का महानिर्देशक र DSIR-का सचिव डाक्टर एन कले सेल्वी, वरिष्ठ वैज्ञानिकहरू र CSIR IHBT-का अधिकारीहरू साथै उद्योग, शिक्षाविद, कृषक समुदाय र अनुसन्धान संस्थानहरूका प्रतिनिधिहरू उपस्थित थिए। CSIR IHBT-लाई हिमालय जैविक विविधता, परम्परागत ज्ञान र व्यावसायिक नवीनताको बहुआयामलाई एकीकृत गर्ने एक अद्वितीय वैज्ञानिक संस्थाको रूपमा वर्णन गर्दै डाक्टर जितेन्द्र सिंहले हिमालयी जैविक संसाधनहरूको दिगो उपयोगका लागि यो संस्थान देशको अग्रणी केन्द्रको रूपमा देखा परेको बताउनुभयो। उहाँले भन्नुभयो कि संस्थानको काम कृषि प्रविधि, जैव प्रविधि, पर्यावरण विज्ञान, पोषण प्रविधि, फार्मास्युटिकल्स र फर्मेन्टेशन प्रविधिहरू सहित विविध क्षेत्रहरूमा फैलिएको छ। अरोमा मिशनको सफलताको उल्लेख गर्दै मन्त्रीले भन्नुभयो, हिमाचल प्रदेश सुगन्धित जंगली गेन्दु तेलको उत्पादनमा देशको अग्रणी उत्पादकको रूपमा देखा परेको छ, जसले कृषकहरू अनि उद्यमीहरूका लागि पर्याप्त आय गरेको छ। उहाँले भन्नुभयो कि संस्थानले धेरै राज्य र केन्द्रशासित प्रदेशहरूमा सुगन्धित बाली खेतीलाई विस्तार

0: आकाशवाणी खरसाङ हो प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस् प्रथममा मुख्य समाचार प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यव्यापी ह्युमन प्यापिलोमा भाइरसको खोप अभियान सुरु गर्नुभयो राज्यका मुख्यमन्त्रीले राष्ट्रिय स्वास्थ्य मिशन लागू हुने घोषणा गर्नुभएको छ दार्जिलिङ पहाड़मा अमृत योजना र जीटीएमा भएको कथित धाँधलीको राज्य सरकारले जाँच गराउने भएको छ र शिक्षा विभाग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन शैक्षिक उत्कृष्टता सम्मान पुरस्कार समारोह आज मिरिकमा सम्पन्न भयो अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ यो मासिक रेडियो कार्यक्रमको 134 संस्करण हुनेछ यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका समस्त नेटवर्क एआईआर न्यूज वेबसाइट र न्यूज अन एयर मोबाइल एप मार्फत पनि प्रसारित गरिनेछ यसको सोझो प्रसारण आकाशवाणी समाचार दूरदर्शन समाचार प्रधानमन्त्री कार्यालय सूचना एवं प्रसारण मन्त्रालयको युट्युब च्यानलमा पनि गरिनेछ आकाशवाणी हिन्दी प्रसारणको लगत्तैपछि यस कार्यक्रमलाई क्षेत्रीय भाषाहरूमा पनि प्रसारित गरिनेछ पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यव्यापी ह्युमन प्यापिलोमा भाइरसको खोप अभियान सुरु गर्नुभयो यस अभियानको उद्देश्य किशोरीहरूलाई सर्भाइकल क्यान्सरदेखि सुरक्षा प्रदान गर्नु हो
1: राज्य सरकारले यस अभियान अन्तर्गत लगभग 7,65,000 किशोरीहरूलाई सामेल गर्ने लक्ष्य राखेको छ अधिकारीहरू अनुसार यो पहल केन्द्र सरकारद्वारा यसै वर्ष सुरु गरिएको राष्ट्रिय एचपीभी खोप कार्यक्रम अनुरूप छ अभियानको उद्देश्य सर्भाइकल क्यान्सरलाई सार्वजनिक स्वास्थ्यको लागि गम्भीर खतराको रूपमा समाप्त गर्ने दिशामा योगदान दिनु हो कार्यक्रममा 14 वर्ष पूरा भइसकेकाहरूलाई निशुल्क खोप लगाइनेछ पात्र किशोरीहरूका लागि क्वाड्रिभ्यालेन्ट गार्डासिल 4 भ्याक्सिनको एक खुराक सरकारी स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराइनेछ राज्य सरकारले यस खोप अभियानको लागि 881 सरकारी स्वास्थ्य संस्थानहरूलाई नामित गरेको छ जसमा मेडिकल कलेज अभियान अन्तर्गत दार्जिलिङ जिल्ला अस्पतालका साथै खरसाङ अस्पताल र सिलगढी जिल्ला अस्पताल गरी 4 सेवा केन्द्रहरू मार्फत खोप सेवा प्रदान गरिनेछ रोशनी छेत्री आकाशवाणी समाचार खरसाङ
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यमा राष्ट्रिय स्वास्थ्य मिशन लागू हुने घोषणा गर्नुभयो यसका लागि केन्द्र सरकारले 2,103 करोड रुपियाँ स्वीकृत गरेको छ जसमध्ये राज्यलाई 527 करोड रुपियाँको पहिलो किस्ता प्राप्त भएको छ कोलकातामा स्वास्थ्य विभागको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भन्नुभयो यस योजनाले राज्यमा स्वास्थ्य सेवाको पूर्वाधारलाई सुदृढ पार्न र मानिसहरूलाई राम्रो चिकित्सा सुविधा प्रदान गर्न मद्दत गर्नेछ केन्द्रबाट प्राप्त हुने रकम स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन प्रयोग गरिने उहाँले बताउनुभयो मुख्यमन्त्रीले आयुष्मान भारत योजना अन्तर्गत पश्चिम बंगालका 1.36 करोड भन्दा अधिक परिवारले स्वास्थ्य सुरक्षाको लाभ पाउने जानकारी दिनुभयो यस योजनाका माध्यमबाट राज्यको ठूलो जनसङ्ख्यालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिने उहाँले बताउनुभयो उहाँले राज्यका जिल्ला अस्पतालको निगरानी र स्वास्थ्य सेवाको गुणस्तर अनुगमन गर्न नियन्त्रण कक्षको स्थापना भइरहेको पनि बताउँदै यी नियन्त्रण कक्षहरू मार्फत अस्पतालहरूको कार्यको नियमित समीक्षा गरिनेछ र आवश्यकता अनुसार द्रुत कार्य सुनिश्चित गरिने बताउनुभयो दार्जिलिङका सांसद राजु विष्ट गोजमुमा अध्यक्ष विमल गुरुङ महासचिव रोशन गिरी लगायत पहाड़का 3 विधायक क्रमैले नोमन राई सोनाम लामा भरत छेत्रीको टोलीले कलकत्ताको नवन्नमा पहाड़का विभिन्न ज्वलन्त विषयहरूलाई लिएर पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग शुक्रबार उच्च स्तरीय बैठक तथा महत्वपूर्ण भेटघाट गरेका छन्
2: खूबसूरत हिल एरिया उसको लेकर बहुत हाई लेवल मीटिंग हुआ पहाड़ का एमपी एमएलए हमारी जो घटक है सब लोग मिलके मीटिंग किया चीफ सेक्रेटरी लीड किया है हमारी जो इम्पोर्टेंट डिपार्टमेंट है, डिस्ट्रिक्ट मजिस्ट्रेट लोग है, हमारी जीटीए का सेक्रेटरी वर्चुअली जुड़ा हुआ है। इसमें बहुत सारा काम पहाड़ में जीटीए के अंदर जो काम करना चाहिए, जो म्यूनिसिपैलिटी के अंदर काम करना चाहिए, जो हमारी चुने हुए एमएलए लोग एमपी लोग का जो काम करना चाहिए एडमिनिस्ट्रेशन का साथ मिलके, उस सब लेकर बहुत विस्तारित रूप से बात हुआ। मैं पहाड़ की बासिंदा को नमन करते हुए ये एश्योर करता हूं, पहाड़ की विकास के लिए भारतीय जनता पार्टी का सरकार वचनबद्ध है। हम लोग काम शुरू कर दूंगा, कुछ शॉर्ट टर्म में काम करूंगा और कुछ लॉन्ग टर्म में पहाड़ के लिए जो जो उम्मीद आपका है हमारे ऊपर, वो उम्मीद पूरा करने का काम पश्चिम बंगाल का सरकार, आपके चुने हुए सरकार करेगा। यही बात था।
0: दार्जिलिङ पहाडमा अमृत योजना र जीटीएमा भएको कथित धाँधलीको राज्य सरकारले जाँच गराउने भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो नवान्नमा दार्जिलिङका सांसद राजु विष्ट, पहाडका विधायकहरू, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ र महासचिव रोजन गिरीसितको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कुरा भन्नुभयो। उहाँले मिरिक, खरसाङ र कालेबुङ नगरपालिकामा भएका अनियमितताको पनि जाँच गरिने बताउनु भएको छ। यसका लागि राज्यका सम्बन्धित नगरपालिका सचिव र गृह सचिवले चाँडै दार्जिलिङको भ्रमण गर्ने उहाँले बताउनुभयो। मुख्यमन्त्रीले सम्बन्धित महकुमा शासकहरूले चुनाव नभइन्जेल यी नगरपालिकाहरूको प्रशासकको रूपमा काम थालेको बताउनुभयो। उहाँले दार्जिलिङ पहाड़का बन्द 10 चिया बगानहरूलाई खुलाउने तथा त्यहाँका श्रमिकहरूको हित रक्षा गरिने पनि बताउनुभयो। उहाँले तराई डुवर्स दार्जिलिङ पहाड़का चिया श्रमिकहरूले न्याय पाउने विश्वास दिलाउनुभयो। उहाँले कालेबुङमा एउटा मेडिकल कलेज खोलिने र यसका लागि कालेबुङ जिल्ला शासकलाई स्थानीय विधायक र सांसदसित परामर्श गरी जमिन चिन्हित गर्ने निर्देश दिएको बताउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब रहल समाचार। विशेष सूचनाका आधारमा एनजेपी थाना पुलिसले प्रतिबन्धित कफ सिरपको 4,500 बोतलको साथै 3 पक्राउ गरेको छ। जानकारीका अनुसार हिजो राति सिलिगुडी जलपाइगुडी राष्ट्रिय राजमार्गको फुलबारी नजिकै जियागंज क्षेत्रमा पुलिसले एउटा सानो मालवाहक गाडीलाई रोकेको थियो। खान तलासीका क्रममा गाडीबाट 30 कार्टुन बरामद भएको र त्यसमध्ये करिब 4,500 बोतलमा प्रतिबन्धित कफ सिरपको बोतल फेला परेको थियो। पुलिसको प्रारम्भिक अनुमानमा बरामद कफ सिरप सिलिगुडीमा अवैध रूपमा आपूर्ति गर्ने योजना बनाइएको थियो। बरामद गरिएको कफ सिरपको बजार मूल्य लाखौं रुपियाँ रहेको बताइएको छ। पुलिसले आरोपी विरूद्ध सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ। तृणमूल कंग्रेस सरकारको समयमा महिला सञ्चालित लक्ष्मी भण्डार योजनामा ठगीको एउटा अचम्मलाग्दो घटना सार्वजनिक भएको छ। मुर्शिदाबाद जिल्लाको रघुनाथगंज क्षेत्रमा एक युवकमाथि यो योजनाको मासिक अनुदान रकम 7 अलग अलग खातामा पुर्याइएको आरोप लागेको छ। पुलिसले शुक्रबार राति आरोपित युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपीको पहिचान तारुल रहमान रहेको छ। उनी मुर्शिदाबाद जिल्लाको रघुनाथगंज 2 ब्लकको जोत कमल ग्राम पञ्चायत अन्तर्गत उस्मानपुर गाउँका बासिन्दा हुन्। आरोप छ कि उनले महिलाहरूको नाममा आवेदन फारम भरेर उनीहरूको बीचमा आफ्नो ब्याङ्क खाता नम्बर दर्ता गरेर लक्ष्मी भण्डार योजनाको रकम प्राप्त गरिराखेका थिए। यसैबीच अहिले पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। यो कथित ठगीमा अरू को संलग्न छन् र यो ठूलो नेटवर्कसँग जोडिएको छ कि छैन भनेर पत्ता लगाउन भइरहेको छ। अनुसन्धान निकायले सम्बन्धित ब्याङ्क खाता र कागजातको पनि छानबिन गरिरहेका छन्। लक्ष्मी भण्डार योजनामा अनियमितता निरन्तर बढ्दै जाँदा प्रशासनको अनुगमन प्रणाली र लाभार्थी प्रमाणीकरण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। राज्यमा सत्ता परिवर्तन भएसँगै दार्जिलिङ पहाडको विभिन्न स्थानहरूबाट पहाडको सत्तारूढ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट निर्वाचित भएका प्रतिनिधिहरू भटाभट राजीनामा दिन थालेका छन्। यसै क्रममा राज्यकै सबैभन्दा ठूलो खण्ड दार्जिलिङ पुलबजार खण्डका विभिन्न ग्राम पञ्चायतबाट निर्वाचित भएका 15 पञ्चायत समिति सदस्यहरूले पार्टी अध्यक्षलाई एक सामूहिक पत्र पठाउँदै भागोप्रम पार्टीलाई परित्याग गर्ने घोषणा गरेका छन्। उनीहरूले पार्टीबाट राजीनामा दिनुको कारण व्यक्तिगतसँगै विभिन्न कारणहरू रहेको बताएका छन्। भारतीय जनता युवा मोर्चा दार्जिलिङ जिल्ला समितिले दार्जिलिङमा फैलिँदै गएको अवैध जुवा तथा गेमिङ गतिविधि रोक्न सदर थाना समक्ष हस्तक्षेपको मागसहित निवेदन दिएको छ। समितिका अनुसार सहरका विभिन्न क्षेत्रमा जुवा सम्बन्धी क्रियाकलाप बढ्दै जाँदा सामाजिक अनुशासन कमजोर हुँदै गएको र धेरै परिवार आर्थिक समस्यामा परेको छ। विशेष गरी युवा पुस्तामाथि यसले गम्भीर मानसिक प्रभाव पारिरहेको बताइएको छ। समितिले पेपर लटरी, अनलाइन गेमिङ, तास खेल र ज्याकपट जस्ता गतिविधिमाथि कडा निगरानी राखी कानूनी कार्यवाही गर्न आग्रह गरेको छ। साथै स्वास्थ्य सामाजिक वातावरणका लागि आवश्यक जानकारी प्रशासनलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ। गोप्य सूचनाको आधारमा सुकुना रेन्ज दार्जिलिङ वन्यजन्तु डिभिजन वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको सीमावर्ती इकाइ सिलगढी तथा जल्दापाडा आरआरटी रेन्जको संयुक्त टोलीले कालचिनी थाना अन्तर्गत पर्ने दक्षिण सताली क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा राष्ट्रिय राजमार्ग 317 मोटरसाइकललाई रोकी जाँच गर्दा करिब 900 ग्राम तौलको हात्तीको दाँत र साम्बर हरिणको सिंह बरामद गरिएको अधिकारीहरूले जनाएका छन्। घटनामा संलग्न रहेको आरोपमा अलिपुरद्वार जिल्लाको दक्षिण पाटका पारा निवासी दुईजना पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बरामद सामग्री असमबाट ल्याई भूटान सीमावर्ती जयगाउँ क्षेत्रमा बिक्रीका लागि लैजाँदै गरिएको खुलासा भएको छ। पक्राउ परेका दुवैलाई अलिपुरद्वार अदालतमा पेश गरिएकोमा अदालतले न्यायिक हिरासतमा पठाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको वन विभागले जनाएको छ। देशभरिका विभिन्न राज्यहरूमा बसोबासो गर्ने जनजातिहरूलाई एकै मञ्चमा ल्याउँदै उनीहरूको हक तथा अधिकारको झगडा गर्ने उद्देश्यले उत्तर प्रदेश राज्यको आगरामा जनजाति सुरक्षा मञ्चको सर्वभारतीय कार्यक्रममा सामेल आयोजना गरिएको छ। उक्त कार्यक्रममा दार्जिलिङबाट लिम्बू तथा राई जातिले भाग लिएका थिए भने कालेबुङबाट लेप्चा लगायतका जातिले भाग लिएका थिए। यसैबीच यस ऐतिहासिक कार्यक्रममा लिम्बू जातिलाई प्रतिनिधित्व गर्दै नयाँ नोरका लिम्बूहरू आगरा पुगेका थिए। स्थानीय शिव शेर्माको नेतृत्वमा गएको टोलीले सम्मेलनमा देशभरका जनजातिहरू संस्कार संस्कृति लगायतको बारेमा थप जानकारी प्राप्त गरेका थिए भने लिम्बूहरू देशका खाँटी जनजाति रहेको स्पष्ट संकेत दिए। पश्चिम बंगालमा जनगणना अभ्यास 1 अगस्तदेखि शुरू हुने तय भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो राज्य सचिवालय नवन्नामा आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गर्नुभयो।
6: उहाँले जनगणना प्रक्रिया अगस्त 2026 शुरू भएर फरवरी 2027 जारी रहने बताउनु भएको छ। जनगणना अभ्यासमा सक्रिय रूपमा सहयोग गर्न राज्यका सबै नागरिकहरूलाई अपील गर्नुहुँदै मुख्यमन्त्रीले यो प्रक्रिया देश र राज्य दुवैका लागि अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिनुभयो। उहाँले भन्नुभयो, पश्चिम बंगालको जनसांख्यिकी प्रोफाइल विशेष महत्व राख्छ किनकि राज्यले बंगलादेशसँग लगभग 1600 किलोमिटर लामो सीमा साझा गर्दछ। उहाँले जोड दिनुभयो, केही सीमा क्षेत्रहरूमा बाड लगाउने अभाव र सीमा सुरक्षा बललाई जमिन उपलब्ध गराउन अघिल्लो सरकारले असफलताका कारण राज्यको जनसांख्यिकीमा परिवर्तन आएको छ। सारण मगर, आकाशवाणी समाचार, खरसाङ।
0: शिक्षा विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन शैक्षिक उत्कृष्टता सम्मान पुरस्कार समारोह 2026 आज मिरिकको गोपाल योञ्जन भवनमा सम्पन्न भयो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा जीटीए सभाका उपाध्यक्ष राजेश चौहान, शिक्षा विभागका कार्यकारी सभासद सञ्चबेर सुब्बा, डीआई दार्जिलिङ राजीव प्रामाणिक, जीटीए शिक्षा विभागका कार्यकारी निर्देशक मनोमेन्द्र मोधक, कार्यकारी सभासद अरूण सिगजी, सभासदहरू मिलेश राई, परेश तिर्की लगायत अन्य अतिथिहरूको प्रमुख रूपमा उपस्थिति रहेको थियो। जीटीए शिक्षा विभागको आयोजनामा अनि हेडमास्टर एसोसिएसन अनि संयुक्त माध्यमिक शिक्षक संगठनको सहयोगमा सम्पन्न समारोहमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन जगाउन मेधावी विद्यार्थीलाई सम्मान जनाउँदै माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा टप 10 आउने मेधावी विद्यार्थीलाई मोमेन्टो प्रमाणपत्र प्रदान गरियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यव्यापी ह्युमन प्यापिलोमा भाइरसको खोप अभियान सुरु गर्नुभयो। राज्यका मुख्यमन्त्रीले राष्ट्रिय स्वास्थ्य मिशन लागू हुने घोषणा गर्नुभएको छ र शिक्षा विभाग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन शैक्षिक उत्कृष्टता सम्मान पुरस्कार समारोह आज मिरिकमा सम्पन्न भयो। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी बेलुकी 7:50 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
7: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলো হার্টজে এবং নিউজ অন AIR অ্যাপে। এখন শুনবেন হিন্দি ছবির গান। প্রথমে ভুল ভুলাইয়া 3 ছবির গান, সচিত টেন্ডন এবং পরম্পরা টেন্ডনের কণ্ঠে।

0: सुरुमा यस बुलेटिनका मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणी मार्फत देश तथा विदेशका नागरिकहरूसँग आफ्नो मन की बात कार्यक्रममा विचारहरू साझा गर्नुहुने। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानद्वारा खेत बचाओ अभियान राष्ट्रिय स्तरमा निर्माण एवं सञ्चालन गरिनुपर्ने आवश्यकतामा जोड। केन्द्रीय इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवद्वारा आज ग्रेटर नोएडाको सुरजपुर स्थित लोहम उद्योगको भ्रमण र थलसेना अध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा भारतीय सशस्त्र बल परिस्थिति अनुरूप आवश्यक परे अपरेशन सिन्दूर चरण दुईका लागि तयार रहेको जानकारी। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणी मार्फत देश तथा विदेशका नागरिकहरूसँग आफ्नो मन की बात कार्यक्रममा विचारहरू साझा गर्नुहुनेछ। यो यस मासिक रेडियो कार्यक्रमको 134 श्रृंखला हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनको सम्पूर्ण नेटवर्क, एआईआर न्यूजको वेबसाइट र न्यूज अन एयर मोबाइल एपमा एकसाथ प्रसारित हुनेछ। यसका साथै एआईआर न्यूज, डीडी न्यूज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि यसको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। आकाशवाणीले हिन्दी प्रसारणको लगत्तै पछि विभिन्न क्षेत्रीय भाषाहरूमा पनि यस कार्यक्रमको प्रसारण गर्नेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले खेत बचाओ अभियानलाई खेत किसान र गाउँहरूलाई जोड्ने एउटा वृहत राष्ट्रिय अभियान बनाउनुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा यस अभियानको तयारीबारे आयोजित उच्च स्तरीय बैठकको अध्यक्षता गर्दै मन्त्री चौहानले रासायनिक मलको अन्धाधुन्ध प्रयोगलाई रोक्दै सन्तुलित प्रयोगमा जोड़ दिनु नै यस अभियानको मुख्य उद्देश्य रहेको प्रष्ट पार्नुभयो। यो देशव्यापी खेत बचाओ अभियान आगामी सोमबारदेखि 30 जूनसम्म सञ्चालन हुनेछ। कृषि तथा किसान कल्याण मन्त्रालयका अनुसार यस अभियानमा सबै सहभागी संस्थाहरूको मुख्य संयोजकको रूपमा कृषि विज्ञान केन्द्रलाई जिम्मेवारी दिएको छ। अभियानका लागि देशभरि 1600 भन्दा बढ़ी टोलीहरू गठन गरिएका छन्, जसमध्ये 500 टोलीहरू रासायनिक मलको अत्याधिक प्रयोग हुने 100 जिल्लाहरूका लागि विशेष रूपमा परिचालन गरिनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवले आज ग्रेटर नोएडाको सुरजपुर स्थित लोहम उद्योगको भ्रमण गर्नुभयो। यस उद्योगले वातावरण अनुकूल र दिगो रूपमा महत्वपूर्ण खनिज तथा आधुनिक सामग्रीहरूको उत्पादन गर्दै आएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री वैष्णवले आधुनिक प्रविधिहरूमा लिथियम ब्याट्री र स्थायी चुम्बकको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले यी सामग्रीहरू भारतमै उत्पादन हुनुपर्ने र यसको प्रविधि पनि स्वदेशमै विकसित गरिनुपर्ने लक्ष्य राख्नुभएको उहाँले उल्लेख गर्नुभयो। सोही दृष्टिकोण अनुरूप लोहम नामक युवा स्टार्टअप कम्पनीले यो जटिल प्रविधि सफलतापूर्वक विकास गरेको मन्त्री वैष्णवले जानकारी दिनुभयो।
1: एक यंग स्टार्टअप लोहम, इन्होंने कंप्लीट टेक्नोलॉजी को डेवलप किया है और टेक्नोलॉजी को डेवलप करने के बाद में वहां से प्रोडक्शन का लेवल लेके आए। आज उस प्लांट को देखने का मौका मिला। लिथियम कार्बोनेट बनाने की मशीन है जो कि आगे सीधा बैटरी बनाने में काम में आए, और परमानेंट मैग्नेट बनाने की मशीन है जो कि बहुत ही एक अच्छे, बहुत ही कॉम्प्लेक्स टेक्नोलॉजी को अच्छे तरीके से डेवलप किया।
0: केन्द्रीय राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा एआईद्वारा सञ्चालित सीपी ग्राम्स भोइस च्याटबोट समाधान दिदीको शुभारम्भ गर्नुभयो। प्रशासनिक सुधार र जनगुनासो विभागले भाषिनीसँगको सहकार्यमा विकास गरेको यस च्याटबोटले नागरिकहरूलाई कुराकानीकै माध्यमबाट सहजै आफ्ना गुनासोहरू दर्ता गर्न अनुमति दिनेछ। संचारकर्मीहरूलाई सम्बोधन गर्दै मन्त्री सिंहले समाधान दिदी सरकारको जनगुनासो सुनवाई संयन्त्रलाई लोकतान्त्रिकरण गर्ने दिशामा एउटा ठूलो कदम भएको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ।